0: लेकिन जहाँ कुर्बानी देनी पड़े वहाँ वो रुक जाते थे। यही दरअसल ईमान की कमजोरी है। कुरान हमें ये नहीं बताता कि हम अपनी ख्वाहिश के मुताबिक दीन के कुछ हिस्से चुन लें और कुछ छोड़ दें, बल्कि इस्लाम मुकम्मल इताअत का नाम है। अब सूरह वाकया के बाद से यानी सूरह हदीद से एक नया मजमून शुरू होता है। पहले मक्की सूरतों में ज़्यादा जोर कुरान पर था, लेकिन मदनी सूरतों में एक और अहम चीज़ शामिल हो जाती है और वह है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से वफादारी। ये फ़र्क समझना बहुत ज़रूरी है। अल्लाह ताला सिर्फ ये नहीं कहते कि कुरान पर ईमान लाओ, बल्कि ये भी फरमाते हैं कि अल्लाह पर ईमान लाओ, उसकी किताब पर ईमान लाओ, उसके रसूल पर भी ईमान लाओ, क्योंकि कुरान का रास्ता रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ही के ज़रिए हमारे सामने आया है। इसीलिए सूरह हदीद में फरमाया, अल्लाह ने अपने बंदे यानि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर आयात नाजिल की ताकि वो लोगों को अंधेरों से निकाल कर नूर की तरफ ले जाए। यानी कुरान भी ज़रिया है और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम भी अल्लाह की हिदायत का ज़रिया हैं। मदीने में एक नया इम्तिहान पैदा हुआ। बाज़ लोग कहते थे हम अल्लाह पर ईमान रखते हैं, आखिरत पर भी ईमान रखते हैं, लेकिन हर मामले में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बात मानना क्यों ज़रूरी है? ये बाज़ लोगों का कहना था। ये सवाल दर हकीकत ईमान का सवाल था, क्योंकि अल्लाह पर ईमान का अमली सबूत यही है कि इंसान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इताअत भी करे। दूसरी तरफ वो सहाबा इकराम थे जिन्होंने अपना सब कुछ अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए कुर्बान कर दिया था। उन्होंने अपने घर छोड़े, कारोबार छोड़ा, ज़मीनें छोड़ दी, अपने रिश्तेदारों से जुदाई बर्दाश्त की, सिर्फ इसलिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह का पैगाम पहुँचाया था। लेकिन मुनाफिकीन इन्हीं सहाबा का मजाक उड़ाते थे। वो कहते थे, देखो उन लोगों ने रसूल की पैरवी करते हुए अपना सब कुछ खो दिया। ये लोग मक्का में मालदार थे, आज मदीने में दूसरे के सहारे जिंदगी गुजार रहे हैं, हम इतनी कुर्बानी नहीं देंगे। ये मुनाफिकीन नमाज पढ़ने को तैयार थे, वाज सुनने को तैयार थे, लेकिन जब दीन उनसे हकीकी कुर्बानी मांगता तो पीछे हट जाते थे। यही निफाक की इब्तिदा है। जब इंसान दीन को सिर्फ वहाँ तक माने जहाँ तक उसकी दुनिया महफूज है, लेकिन जहाँ अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के इताअत में अपनी ख्वाहिशात या मकाम छोड़ना पड़े वहाँ रुक जाए। इसीलिए कुरान बार बार हमें सबक देता है कि ईमान अमली वफादारी का नाम है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत सिर्फ नात खानी या दुरूद भेजने तक महदूद नहीं। हकीकी मोहब्बत तो ये है कि जब आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत और तालीमात हमारी ज़ाती मफाद के ख़िलाफ़ भी हों तब भी हम उन्हें खुशी से कबूल करें। अब सूरह हदीद से सूरह तहरीम तक की बात हो रही थी कि यहाँ 10 मदनी सूरतें मुसलमानों की तरबियत के लिए नाजिल हुईं। अब यहाँ एक सवाल ये बनता है, एक मुसलमान एक मजबूत उम्मत बनाना चाहता है, अगर वो जुल्म के ख़िलाफ़ खड़े होना चाहते हैं, अगर वो अदल पर मबनी मुआशरा कायम करना चाहते हैं, तो उसकी इब्तिदा कहाँ से होगी? क्या सिर्फ मैदान जंग से, क्या सिर्फ हुकूमत कायम करने से, या उससे भी पहले किसी और जगह से? कुरान का जवाब यहाँ इंतहाई अहम है। इन 10 सूरतों की तरफ जब हम नज़र करते हैं तो एक अजीब तरतीब नज़र आती है। इनमें एक तरफ जिहाद, कुर्बानी और इस्लामी माशरे की तामीर की बात होती है, लेकिन दूसरी तरफ इन्हीं सूरतों में बार बार घरेलू ज़िंदगी का जिक्र आता है। कभी शौहर और बीवी के हकूक बयान किए जाते हैं, कभी औलाद की जिम्मेदारियों का जिक्र होता है, कभी तलाक के अहकाम आते हैं, कभी घर वालों को जहन्नम से बचाने का हुक्म दिया जाता है। जाहिर है पहली नज़र में इंसान सोचता है कि इन दोनों चीज़ों का आपस में क्या ताल्लुक? एक तरफ जंग, दूसरी तरफ ख़ानदान, एक तरफ रियासत, दूसरी तरफ घर। लेकिन यही कुरान की हिकमत है। कुरान हमें बताता है कि इंसानी तारीख का पहला मारका मैदान जंग में नहीं बल्कि घर के अंदर शुरू हुआ। आदम अलैहिस्सलाम, हवा अलैहिस्सलाम और शैतान जब ज़मीन पर आए तो अल्लाह ताला ने फरमाया, बादुकुम लिबादिन अदू, तुम एक दूसरे के दुश्मन बनोगे। इसका मतलब ये नहीं कि सिर्फ शैतान इंसान का दुश्मन होगा, बल्कि शैतान की पूरी कोशिश यही होगी कि इंसानों के दरमियान दुश्मनी पैदा करे। शोहर और बीवी के दरमियान, वालिदैन औलाद के दरमियान, भाई बहनों के दरमियान, रिश्तेदारों के दरमियान, फिर यही दुश्मनी मुआशरा तक पहुँचेगी और फिर कौमें एक दूसरे से टकराएंगी। इसलिए कुरान हमें सबसे पहले ख़ानदान को मजबूत बनाने की तालीम देता है, क्योंकि अगर घर अमन का गहवारा होगा तो माशरा भी अमन वाला होगा, अगर घर नफरत का मरकज़ होगा तो पूरा माशरा भी नफरत से भर जाएगा। समय कराम आज नफसियात के माहिरीन भी यही कहते हैं कि बच्चे सबसे पहले अपने घर से सीखते हैं। اگر انہوں نے گھر میں محبت دیکھی تو وہ محبت بانٹیں گے، اگر انہوں نے عزت دیکھی تو دوسروں کی عزت کریں گے، اگر انہوں نے جھگڑے، گالیاں، ظلم اور نفرت دیکھی تو یہی چیزیں آگے منتقل ہوں گی۔ قرآن نے 1400 سال پہلے اسی حقیقت کو بیان کر دیا۔ اسی لیے اللہ تعالیٰ نے سورہ تحریم میں فرمایا، یا ایہا الذین آمنوا قو انفسکم واہلیکم نارا، ایمان والو اپنے آپ کو بھی اور اپنے گھر والوں کو بھی آگ سے بچاؤ۔ غور کیجیے، اللہ تعالیٰ نے پہلے گھر کے اصلاح کا حکم دیا، کیونکہ ایک مسلمان کی پہلی ذمہ داری اس کا اپنا خاندان ہے۔ اسی طرح سورہ طلاق مکمل طور پر خاندانی زندگی کے آداب سکھاتی ہے۔ اسلام یہ نہیں چاہتا کہ گھر ٹوٹیں، اسلام یہ چاہتا ہے کہ اگر اختلاف بھی ہو تو انصاف کے ساتھ ہو، غصے کے ساتھ نہیں، انتقام کے ساتھ نہیں، ظلم کے ساتھ نہیں، بلکہ اللہ کے حکم کے مطابق۔ بعض لوگ سمجھتے ہیں کہ اسلام صرف بڑے بڑے قوانین کا دین ہے، حدود، تعزیرات، عدالتیں، سیاست، ریاست، لیکن جب ہم قرآن کھول کر دیکھتے ہیں تو ایک حیرت انگیز حقیقت یہ سامنے آتی ہے کہ قرآن میں جتنے احکام بیان ہوئے ہیں ان میں سب سے زیادہ حصہ کس چیز کا ہے؟ خاندانی زندگی، شوہر اور بیوی کے حقوق، وراثت، اولاد، والدین، رشتہ داری، مالی معاملات۔ یعنی قرآن یہ بتا رہا ہے کہ اگر گھر درست نہیں تو معاشرہ بھی درست نہیں ہو سکتا۔ آج دنیا کی بڑی بڑی یونیورسٹیاں بھی یہی کہتی ہیں کہ کسی قوم کی اصل طاقت اس کی فیملی سسٹم میں ہوتی ہے۔ اگر خاندان مضبوط ہوں تو معیشت بھی مضبوط ہوتی ہے، تعلیم بھی بہتر ہوتی ہے، جرائم کم ہوتے ہیں، ذہنی بیماریاں کم ہوتی ہیں اور معاشرے میں اعتماد پیدا ہوتا ہے۔ اسلام نے صدیوں پہلے یہی اصول دیا۔ سامعین کرام، آج ہم دیکھتے ہیں کہ دنیا میں ترقی بہت ہے، ٹیکنالوجی، معلومات بہت ہے، لیکن خاندان کمزور ہوتے جا رہے ہیں، طلاقیں بڑھ رہی ہیں، والدین اور اولاد کے درمیان فاصلے بڑھ رہے ہیں، اکیلے پن میں اضافہ ہو رہا ہے اور اس کے نتیجے میں معاشرے میں بے سکون بھی بڑھ رہی ہے۔ قرآن ہمیں دعوت دیتا ہے کہ اصل اصلاح اپنے گھر سے شروع کرو۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، تم میں سب سے بہتر وہ ہے جو اپنے گھر والوں کے لیے بہتر ہو، اور میں اپنے گھر والوں کے لیے تم سب سے بہتر ہوں۔ اس لیے اگر ایک مسلمان نماز پڑھتا ہے، روزہ رکھتا ہے، لیکن اپنے گھر والوں کے ساتھ بد اخلاقی کرتا ہے تو اس کے دین میں بڑی کمی ہے۔ اور اگر کوئی شخص اپنے اہل خانہ کے حقوق ادا کرتا ہے، بچوں کی اچھی تربیت کرتا ہے، والدین کی خدمت کرتا ہے، تو دراصل قرآن کے ایک بہت بڑے حصے پر عمل کر رہا ہے۔ قرآن کی ترتیب بھی ہمیں یہی سبق دیتی ہے کہ جہاد سے پہلے ایمان، ایمان کے بعد اخلاق، اخلاق کے بعد خاندان، اور خاندان کے بعد ایک صالح معاشرہ، یعنی مضبوط امت کی ابتدا مضبوط خاندان سے ہوتی ہے۔ آخر میں دعا ہے کہ اللہ ہمارے گھروں کو ایمان کا مرکز بنا، ہمارے خاندانوں کو شیطان کی سازشوں سے محفوظ رکھے، ہمارے بچوں کو دین کی صحیح سمجھ عطا فرما، اور ہمیں ان لوگوں میں شامل فرما جن کی گھروں سے قرآن کی روشنی پوری امت تک پہنچتی ہے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔ پروگرام تفہیم القرآن کے آج کے اس حلقے سے تکنیکی معاون شکیب احمد اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت۔ فی امان اللہ۔
1: آپ سن رہے ہیں FM 107، FM 107،
2: دل سے دیسی۔
3: ایک ہوتی ہے دفتر کی کرسی جس پہ ذمہ داریوں کا بوجھ ہوتا ہے، ایک ہوتی ہے گھر کی آرام دہ کرسی جس پہ دل کھول کے باتیں کی جاتی ہیں اور سنائی جاتی ہیں۔ اسی کرسی سے لائیو ہوں گی ہمارے ساتھ کئی ذمہ دار شخصیتیں جو کریں گی دفتر کی نہیں دل کی باتیں آپ سے اور ہم سے۔
4: سنیے ایمبیسڈر آف دا مان، آر جے نازیہ کے ساتھ ہر مہینے کے پہلے جمعے کو دوپہر 3 بجے سے صرف FM 107 پر۔ دل سے دیسی۔
5: اوورسیز قطر ویزا سینٹرز میں ویژن ٹیسٹ سروسز کی سہولیات خاص طور پر ان کینڈیڈیٹس کے لیے دستیاب ہیں جو ڈرائیورز کے طور پر ریکروٹ کیے جاتے ہیں۔ یہ سروسز انہیں اپنا ضروری ویژن ٹیسٹ اپنے ملک میں ہی مکمل کرنے کا موقع دیتی ہیں، جو سیدھا جنرل ڈائریکٹوریٹ آف ٹریفک کے لائسنسنگ ڈپارٹمنٹ کے سسٹم سے لنکڈ ہوتا ہے۔ اس کا سب سے بڑا فائدہ یہ ہے کہ جب ڈرائیور قطر پہنچتے ہیں تو انہیں دوبارہ آئی ٹیسٹ دینے کی ضرورت نہیں پڑتی، یعنی وقت اور محنت دونوں کی بچت ہوتی ہے۔ اس طرح ویزا کے عمل کا ایک اہم حصہ پہلے ہی مکمل ہو جاتا ہے۔